जी समय ने प्रोग्राम रोशन सुबह वहां बुद्ध पिया जी एफ एम 88 जे नेटवर्क ता जे में सखर लाड़कानो मीरपुर खास मोरो मेरापुर सकरंड मटियारी ए मातली स्टेशन तवा सा जो प्रोग्राम बुद्ध पिया जी एफ एम 88 जो ए मावा जो मेजबान नेमतला जुणे जो त समय ने असा तवा ला जो सवाल चुंडियो है इन दफे तवा के सवाल तमाम आसान है संजोनो है सवाल यो है त खा त हिलाल न खा त हराम یہ بھی ہکڑی ڈٹ ہے ہکڑی گجارت ہے جگا تمام آسان ہے سہجی ہے یہ ہے اساں جی گجارت کھاؤ تو حلال ہے نہ کھائیں دو تو واشے حرام ہے یہ واں کے بدھانی ہے تو ایس ایم ایس ذریعے اساں بدھائی سکو تھا فیس بک جی آئی ڈی تے بدھائی سکو تھا اساں کے پنجے نمبر موبائل نمبر تے بھی بدھائی سکے بدھائی سکو تھا اساں نمبر ہے 0332213228 تے تاں بدھائی سکو تھا ان باکس میں بھی تاں اساں کے بدھائی سکو تھا میسج تے موبائل جی رائٹ آپشن میں ویندو جے دوست پروگرام نو بدھن پیا یا جے بھی پانجو ریڈیو سیٹ ہانے ہانے آن کیو ہے تا موبائل جی رائٹ آپشن میں ونجو اوتے اسپیس دیو ایل آر کے لکھی तव्हां स्पेस ॾियो बाद में पंहिंजो नालो पंहिंजे घोट जो नालो ऐं गुजरात जो सही जवाबु सेंड कंदव 888 ते